0: كاردوم
1: كاردوم
0: انت انا تم لون جه چالي بلته دي بيني ني راگيا رحمو چلون لدي سينا بينا پوتلون استمنا پنا پوتم لون استمه راگيا رحمو چدنري كوي انتا دوما هور هاي هوي جندن داري دي بلته نان سي جنو داغي لسيه بيني لون جه ميسن لون سي لا سالون جه تگه دل گدي باچ ٹو پلما काय काय असं सी लून के चाळी थुल बघदी आलू नन ने आकी मी वाला दे तोला स लून तो ये फान फेन पेन पेन भी चेन था लो पे पेल मा तो ते चेंग सी बेना तोन दे के चेंग सेलेन वांग नन सरफु
2: वांग नन सरफु
0: तल मा वांग नन सरफी
2: वांग
0: Hello. Tia dun tu. Sari so doan.
2: Sari so doan.
0: Tahan lu ma? Kena ngga kecing sialan batah ini lu nai deh. Sita non ma ke alat. Hini boleh tok jenai deh. Kena adun tuang kulu deh. Nitum klim so doan apa?
2: Yeah.